Bad Tech Radio Show right here on CFCR 90.5. ये थी साहिर अली बग्गा की नई गज़ल जो आई थिंक यूट्यूब पे 4-5 दिन पहले ही आई है, और आजकल के म्यूज़िक में इस तरह की खूबसूरत जो ट्रैक्स हैं वो सुनने को अनफॉर्चुनेटली कम मिल रहे हैं। आई थिंक सजाद अली और दूसरे जो आर्टिस्ट्स हैं उन्होंने भी गज़ल वो पहले भी करते थे, मगर अब वो इस तरह क्लासिकल की तरफ दोबारा आए हैं। बट जो साहिर हैं इन्होंने ही इज़ ऑफ़ कोर्स वन ऑफ़ दी लेजेंडरी नेम इन पाकिस्तान, और इन्होंने जो ये लम्हा टाइटल इन्होंने अभी ये रिलीज़ किया है अपना सिंगल, ये हकीकी मानों में म्यूज़िक की कंपोजिशन आप देख लें, लिरिक्स देख लें, पूरा स्टाइल, इट्स ब्यूटीफुल एंड इट्स सरानिक, और ये एक्चुअल में गज़ल की जो है वो इसका इसमें इन्होंने हक अदा किया है। और ये वेरी रेयर टू सी कि बाकायदा एक 3-4 मिनट के सिंगल के लिए प्रॉपर पूरी पहले उसकी रिलीजिंग सेरेमनी में प्रॉपर लाइक कॉन्फ्रेंस की जाए। तो आई हैवन सीन द वीडियो येट लाइक इन विच ही हैज़ लाइक कंडक्टेड द कॉन्फ्रेंस फॉर दिस हिज न्यू सिंगल, लेकिन ये इट्स अ न्यू ट्रेंड एक्चुअली एंड इट्स प्रीटी गुड ट्रेंड तो नहीं है, खैर पहले भी ऐसा हुआ है, बट इट्स वेरी रेयर टू सी इन टुडेज वर्ल्ड। तो खैर बात कहाँ से कहाँ निकल गई, आज के प्रोग्राम में हम जिक्र कर रहे हैं इखलाकियात की और एथिक्स की, और इसी उम्मीद के साथ प्रोग्राम को हम कंटिन्यू रखेंगे और के जी आप लोगों के लिए कुछ ना कुछ इस प्रोग्राम में सीखने के लिए है। तो जिस तरह मैंने म्यूज़िक से पहले मैं बात कर रहा था फरहत कियानी के शेर की, के हर शख्स अखलाक का एक मियार बना लेता है अपने लिए कुछ और, ज़माने के लिए कुछ और, तो मैं बात कर रहा था कि अगर हम दूसरे लोगों की रिस्पेक्ट करेंगे तो हमें रिस्पेक्ट मिलेगी, अगर हम दूसरे लोगों के साथ मिसबिहेव कर रहे हैं, अपने दिल में जो है वो नफ़रत पाली हुई है, कुदूरतें रखी हुई हैं, तो हाउ कैन वी एक्सपेक्ट फ्रॉम अदर्स टू ट्रीट अस लाइक इन बेटर वे, ये मुमकिन ही नहीं है, ये नेचर के बिल्कुल अगेंस्ट है। आप एक बात याद रखें कि इफ़ यू आर फीलिंग बैड फॉर समवन, अगर आपके जहन में आपके दिल में कुछ गलत फहमी चल रही है और आपके बिहेवियर में कुछ खिंचाव है, इवन दो यू हैवेंट एक्सप्रेस्ड योर फीलिंग्स और यू हैवेंट कन्वेड योर थॉट्स टू द फॉलोइंग पर्सन, they will get the negative vibes from you anyway, ठीक है, ये एक natural सी चीज़ है। तो ये यहीं से इसकी पहली सीढ़ी आप चढ़ जाते हैं कि अगर आप दूसरे लोगों के लिए बुरा सोच रहे हैं, कर रहे हैं, नियत रखते हैं, तो फिर वी कैंट एक्सपेक्ट फ्राम अदर पीपल टू रिस्पेक्ट अस अगेन। तो खुश अखलाकी अगर फितरी तौर पर हम में मौजूद है और वी डोंट हैव टू एक्सरसाइज एनीथिंग लाइक स्पेसिफिकली टू अडॉप्ट मैनर्स और या एथिक्स, तो फिर अगर ये फितरी तौर पर हमारे हमें मौजूद है तो फिर अल्लाह तबारक ताला की तरफ से ये एक ख़ास नेमत है। लेकिन अगर कुदरती तौर पर यह नेमत मौजूद नहीं तो अल्लाह ताला ने उसे पैदा करने की सलाहियत भी इंसान को दे रखी है। ये बड़ी पते की बात है, क्योंकि अगर तो आप फितरी तौर पर खुश इखलाक हैं तो फिर आप खुशकिस्मत हैं, आपको ये अल्लाह ने ख़ास नेमत दी हुई है। लेकिन अगर आप फितरी तौर पर खुश इखलाक नहीं हैं तो फिर अल्लाह ने आपको बिल्कुल ऐसे लाइक महरूम नहीं रखा हुआ, यू आर स्टिल ब्लेस्ड विद दी कैपेबिलिटी के आप इस चीज़ को लाइक डिफरेंट, देर आर लाइक डिफरेंट एक्सरसाइज लाइक नॉट वॉट यू डू इन जिम, बट ऑफ कोर्स ऑन डेली बेसिस इन सेंस ऑफ सेल्फ डिवेलपमेंट और आपके अपने किरदार के सेंस में अगर आप प्रैक्टिस करेंगे तो उसकी सलाहियत अल्लाह ताला ने आपको दी हुई है, और वो फिर आप इसको अपना ओढ़ना बिछोना बना सकते हैं, अपना लाइफस्टाइल बना सकते हैं। लेकिन सबसे पहले इंसान को अपने नफ्स पर काबू पाने की कोशिश करनी चाहिए। इखलाक ये अब हम बात कर रहे हैं कि अच्छे इखलाक को अपनाने के लिए पहला स्टेप क्या करना है कि हमने अपने नफ्स पर काबू पाना। मिसाल के तौर पर इंसान को गुस्से की हालत में
خود پر قابو ہونا چاہیے. وی شوڈ ہیو کنٹرول آن آر نروز کہ ہم نے غصے میں جو ہے وہ کس طرح ٹریٹ کرنا ہے. اگر ہم لوگ چاہتے ہیں کہ لوگ ہماری عزت و تکریم کریں, لوگوں میں ہمارا ایک معیار قائم ہو, اگر ہم چاہتے ہیں کہ ہمیں اچھے الفاظ میں لوگ یاد کریں, تو پھر ہمیں خوش اخلاقی جیسی عظیم ترین صفت کو اپنے اندر پیدا کرنا ہوگا. ہمیں اس کی کوشش کرنی ہوگی. ہمیں, میں بار بار کہہ رہا ہوں کہ ہمیں ڈیلی بیسس پہ لائف روٹین میں ہمیں ان چیزوں کو پریکٹس کرنا پڑے گا. تو پھر ہمیں یہ صفت جو ہے وہ اپنے اندر پیدا کرنا مشکل کام نہیں ہے, نہ ہی لگے گا, کیونکہ اس خوبی کو اپنانے کے لیے ایک شخص کو دوسرے شخص سے حسد نہیں کرنا چاہیے. حسد, جیلسی جو ہے وہ بھی ہماری سوسائٹی میں, ہمارے معاشرے میں بہت زیادہ پائی جاتی ہے. وی گاٹ نتھنگ ٹو ڈو فرام سم ون سکسیس, وی گاٹ نتھنگ ٹو ڈو سم ونز لائف اسٹائل, وی گاٹ نتھنگ ٹو ڈو واٹ دے آر ویئرنگ, واٹ دے آر یوزنگ, واٹ کائنڈ آف ویکل دے ہیو, لیکن پھر بھی پتہ نہیں کیوں. اینڈ اگین انفارچونیٹلی ود آل ڈیو ریسپیکٹ, میں بھی اس میں شامل ہوں, کس کونے سے ہمارے ذہن میں نگیٹو وائبس آ جاتی ہیں, ہمارے نگیٹو تھاٹس آ جاتی ہیں کہ فلاں بندہ جو ہے وہ یہ کر رہا ہے, اس طرح گھوم رہا ہے, یہ پہن رہا ہے, اس گاڑی میں جا رہا ہے. وی گاٹ نتھنگ ٹو ڈو, دیٹ پرسن ڈیڈنٹ ٹیک منی آؤٹ آف آور پاکٹ, وی ڈیڈنٹ ویسٹ آور انرجی, وی ڈیڈنٹ پے اینی تھنگ, لیکن ہاؤ ایور ہمیں وہ چیز آ جاتی ہے. Of course, it's another big debate, لیکن حسد اسی کا نام ہے. تو پہلی جو سیڑھی ہے وہ آف کورس اپنے نفس کو قابو پانا ہے, اور پھر پلس ہم نے حسد سے دور بھاگنا ہے, حسد کو بالکل ختم کرنا ہے, اگر ہم اپنے اندر خوش اخلاقی کو لا رہے ہیں. بہت بڑی بڑی خواہشات کے پیچھے ہر وقت ہم نے نہیں بھاگنا, دیٹس دا تھرڈ تھنگ کہ یو نو وی ہیو ٹو کنسیڈر, we have to draw a line between our needs and wishes. اپنی ضروریات اور خواہشات کے بیچ میں ہم نے لائن ڈرا کرنی ہے. وی نیڈ ٹو انڈرسٹینڈ دا ڈفرینسز بٹوین جو ہماری خواہشیں ہیں. اس پہ میں نے ایک آرٹیکل بھی لکھا تھا, فیس بک پر ہے, دیٹ از ٹوٹلی 100% بیسڈ آن دس. اور پھر اپنی زندگی میں آنے والی چھوٹی چھوٹی خوشیوں کو بھی ہم نے بھرپور انداز سے اپنانا ہے. بہت ساری اللہ تعالیٰ کی طرف سے نعمتیں ایسی ہوتی ہیں, بہت ساری چھوٹی چھوٹی خوشیاں ایسے ہوتی ہیں. آئی ایم ناٹ ٹیلنگ یو گائز ٹو پر لائک بگ سیلیبریشنز اوور دیز لٹل تھنگس, بٹ ایٹ دا سیم ٹائم پلیز ڈونٹ اگنور جو چھوٹی چھوٹی خوشیاں اللہ تعالیٰ ہمیں دیتے ہیں. اگر ہم ان چیزوں کو, ان خوشیوں کو ریکگنائز کریں گے, ان کو سیلیبریٹ کریں گے, تو ڈیفینیٹلی آور لائف ول بی much pleasant and more beautiful. اور باقی یاد رکھیں کہ اس دنیا میں صرف دولت ہی سب کچھ نہیں, بلکہ جس شخص میں خوش اخلاقی جیسی نعمت اللہ تبارک تعالیٰ نے عطا فرمائی ہے, وہ شخص سب سے امیر ترین شخص ہے. ٹھیک ہے, کیونکہ اس کی وجہ یہ ہے نا کہ اس کی دنیا اور آخرت دونوں ہی اللہ تعالیٰ کے فضل و کرم سے سنور جائیں گے. تو the program is not done yet. I know I'm like جو میں بات کر رہا ہوں, it does sound that the program is towards wrapping up. تو انشاءاللہ بھی اس کے بعد ایک اور 30 minute segment ہے. We're heading to wrap up our program, but we still have one more segment. مگر اس سے پہلے میں ابھی ایک جو ہے وہ میوزیکل ٹریک پروگرام میں شامل کرتا ہوں. اسرار احمد پاکستان کے آرٹسٹ ہیں, نامور, بہت ہی منفرد ان کا میوزک ہے, بہت الگ یونیک ان کی کمپوزیشن ہوتی ہے. اینڈ دس از اے صوفی ٹریک بائی اسرار علی ٹائٹلڈ ایز مرشد. انجوائے اینڈ اسٹے ٹیونڈ وتھ سی ایف سی آر 90.5. یو گائز آر لسننگ ٹو پیٹک. وی اسٹل ہیو 30 منٹس مور to stay together and discuss the ethics. Thank you so much.